0: अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्। त्यो आधार नभइकन कुनै पनि नागरिकलाई रातिमा फेरि रातिमा पक्राउ गर्न हुन्न भन्ने सम्मान्य सर्वोच्चले धेरै मुद्दामा बन्दी पत्रिका मुद्दामा पनि नजिर प्रतिवादी गरेको अवस्था देखिन्छ। अब केही भनाइ आयो, उहाँलाई जेएनजीको सुरक्षा थ्रेट आयो भन्ने पनि देखिन्छ। अब त्यो सुरक्षा थ्रेट आएको हो भने उहाँकै घरमा सुरक्षा दस्ताहरू बढाउन सकिन्छ। सुरक्षा दस्ता बढाएर राज्यले चाहिँ उहाँलाई एउटा व्यक्तिको जीव ज्यान प्रति चाहिँ सुरक्षा दिने सम्मान गर्ने राज्यको पहिलो ड्युटी पनि हो, कर्तव्य हो। राज्यको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर एउटा व्यक्तिको नागरिकको सुरक्षा राज्य अभिभावक भएर गर्ने। त्यसैले यो अहिलेको अवस्थामा यी कुराहरू बाहिर आएको अवस्था देखिएन।
1: कानुनी रूपमा चुनौती दिन सक्ने ठाउँ छ कि छैन अब उहाँले?
0: अब अहिलेको हकमा त पक्राउ पुर्जी बिना नै उहाँलाई पक्राउ गरेको र पक्राउ भन्दा पनि सुरक्षा थ्रेट भावना ल्याइयो भनिएको छ। अब त्यो आधार कहाँ के हुन्? अब सुरक्षा थ्रेट भएको भने घरमै बढाउनु पर्थ्यो त्यो अवस्था।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको यसै महिनामा पुननिर्माण सुरु गर्ने बताउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग लम्सालले क्षतिको मूल्याङ्कनपछि बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रिया मार्फत काम अघि बढाउने बताउनु भएको हो। लगातारको वर्षापछि कालीगण्डकी करिडोरका विभिन्न खण्डमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। म्याग्दीको पोखरी बगर, बागलुङको मालढुङ्गा तथा तनहु नवलपरासीको देदगाउँ क्षेत्रमा पुलका एप्रोच सडक बगेका छन्। कालीगण्डकीको पक्की पुल समेत बगेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ। डुम्री बेसी सहर चामे सडक अन्तर्गत लमचुङको रामबजार स्याङ्गेमा मर्साङ्गी नदीको कटानले 40 मिटर सडक पूर्ण रूपमा भाँसिएको छ। मनाङको नासो बगर छापमा 50 मिटर सडक भाँसिँदा नासो खोत्रोमा पहिरोले सडक अवरुद्ध गरेको छ। चामेमा बाढीले 3 स्थायी काठेपुल बगाएको मन्त्रालयले जनाएको छ। बाढी र पहिरोबाट 31 खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबहरालाई पक्राउ परेर परिवारको जिम्मा लगाइएको छ। घरबाटै अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबहरालाई नियन्त्रणमा लिएको थियो। तर जबहरा पक्राउको कारण हालसम्म स्पष्ट भइसकेको छैन। वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त गेवालीसँग कुरा गरेका छौं।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानुनी नजरमा कस्तो हो?
5: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानुनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, ICCPR छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो। अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
4: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
5: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ। यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्।
3: मेची भनसार कार्यालय काँकर भेटाले चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 2,83,33,00,000 रुपियाँ राजस्व संकलन गरेको छ।
6: कार्यालयले साउन र भदौ महिनाका लागि 3,07,50,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। निर्धारित लक्ष्यको 92.14% राजस्व संकलन भएको जनाइएको छ। कार्यालयका अनुसार साउनमा 1,43,50,00,000 लक्ष्य राखिएकामा 1,27,98,00,000 राजस्व संकलन भएको थियो। भदौमा 1,64,00,000 लक्ष्य रहेकोमा 1,55,35,00,000 संकलन भएको छ। भदौमा साउनको तुलनामा राजस्व संकलनमा सुधार आएको कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल नेउपानेका अनुसार आर्थिक वर्ष 2082-83 भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन 9.43% वृद्धि भएको छ। गत वर्षको भदौमा 1,36,44,00,000 राजस्व संकलन भएको थियो। सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाईका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत नेउपानेले जानकारी दिनुभयो।
3: 11 विश्व सितेरियो कराते डो च्याम्पियनसिपमा नेपालले 6 पदक जितेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा नेपाली खेलाडीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेका छन्। खेल जापानमा भएका थिए। प्रतियोगितामा एरिका कुरुङ र राकेश मानन्दरले 1 स्वर्ण पदक जित्दा निरूपा डुङ तामाङले रजत पदक जित्नु भएको छ। निरूपाले 68 केजीमुनि रजत जित्दा मिनबहादुर तामाङले 67 केजीमुनिको स्पर्धामा काँस्य पाउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: BFBS Gorkha Radio.

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: नेपालले आगामी वर्ष दोस्रो सगरमाथा सम्वाद गर्ने भएको छ. राष्ट्रसङ्घ मुख्यालयमा आयोजित सगरमाथादेखि समुद्रसम्म शीर्षकको उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री श्री शिर खनालले जलवायु अनुकूलनबारे दोस्रो श्रृङ्खला गरिने बताउनु भएको हो.
4: इन 2025 नेपाल कन्भिन्ड द फर्स्ट सगरमाथा सम्वाद फोकस्ड अन क्लाइमेट चेन्ज माउन्टेन्स एन्ड फ्युचर अफ ह्युम्यानिटी. वी लुक फरवर्ड टु वेलकमिङ द इन्टरनेसनल कम्युनिटी फर इट्स सेकेन्ड एडिसन नेक्स्ट इयर. We similarly envisage Sagarmatha to see as a platform for knowledge, partnership and practical cooperation.
3: तापक्रम वृद्धि रोक्न नेपालले पर्याप्त काम गरेको दावी गर्दै मन्त्री खनालले क्षतिपूर्तिको प्रक्रिया सरल हुने अपेक्षा राख्नु भएको छ.
4: Developing countries need adequate, predictable and accessible climate finance, technology and capacity building. The fund for responding to loss and damage must be sufficiently capitalized and be accessible. Climate justice is tangible when responsibility, capacity and vulnerability are reflected in the support countries receive. Nepal is doing its part. Forest covers around 46% of our territory. Clean hydropower and electric mobility are expanding and community-led conservation remains central to our
3: वर्षाका कारण पछिल्लो दुई दिनमा ठूलो मानवीय क्षति भएको हो. हिजो मात्रै 9 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। शनिबार 1 जनाको मृत्यु भएको थियो. जिल्ला प्रहरी कार्यालय पाग्लुङका प्रहरी प्रमुख फणेन्द्र प्रसाईका अनुसार तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु, 1 जना बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको छ. तमान खोला 3 धर्ना सुकमा घर पुरिँदा 80 वर्षीय बुद्धिराज घरती र 66 वर्षीय भीमदेवी घरतीको मृत्यु भएको छ. सो स्थानमा पहिरोले 8 घर बगाएको छ. तमानखोला 4 सन्तरमा पहिरोले घर पुरिँदा 50 वर्षीय हस्तवीर श्रीपाली र 65 वर्षीय उडिसेरा श्रीपालीको मृत्यु भएको छ. हस्तवीरकी श्रीमती पहिरोमा परिबेपत्ता हुनुभएको छ. निसीखोला 3 चुक्जा खोलाको हतधारामा पहिरोले घर पुरिँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ. मृत्युमा 36 वर्षीय श्याम कुमारी बिक, उहाँका छोरा मनोज, मुकेश र निशान पिका छन्। यस्तै निसीखोला 6 रङ्गिलमा पहिरोले गोठ पुरिँदा 50 वर्षीय सूर्यबहादुर घरतीको मृत्यु भएको छ. ताराखोला 5 दशमरमा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो. भारी वर्षापछि बाढी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ. 5 जना घाइते भएका छन्। 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ. पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता छन्। बाढी र पहिरोका कारण मुलुकभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ. विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ. जोखिममा परेका विभिन्न जिल्लाका 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ. साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ. 31 जना घाइते भएका छन्। 2 जना बेपत्ता छन्।
5: शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ. त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो. ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो. गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो. पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए. 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए. विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ. विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ. विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्. 51,46,000 बराबरको धनजनको क्षति भएको छ.
3: मुलुकका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि सुरु भएको झरी गैरातीदेखि रोकिएको छ. पश्चिमी क्षेत्रमा गैरातीसम्म सक्रिय रहेको वर्षा रोकिएको हो. पूर्वमा हिजो बिहानदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो. पानी पर्न रोकिए पनि हिजो बाढी आएका नदी खोलामा अझै जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। अब तत्काल ठुलो र लगातार पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कालीगण्डकी एचल विद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन नियमित गर्ने भएको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन सुरु गर्न लागि कालीगण्डकी एचल विद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभएको छ। स्याङ्जाको कालीगण्डकी पाँच बेल्टारीमा पर्ने आयोजनामा सुरुङभित्र रहेको ढिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर नियमित गरिनेछ। नदीमा बाढी आएपछि मिर्मी बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। चार दिनदेखि परेको वर्षाका कारण स्याङ्जा पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेडी बजार डुबानमा परेको छ। सेतीबेडी बजारका 26 घरका मानिसलाई नजिकको विद्यालयमा राखिएको छ। चितवनको नारायणी पुलमा राइनोस क्रुज जहाज बगेर अड्केपछि बन्द भएको आवत जावत नियमित गराइएको छ। सिडिओ गणेश अर्यालले जहाजका कारण केही समय आवागमन रोके पनि हाल खोलिएको बताउनु भएको छ। अर्यालले क्रुज हटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। जहाज बगेर पुलमा ठोकिँदा स्थानीय नेत्र पौडेल पनि हेर्न जानुभएको छ।
4: त्यो राइनो क्रुज ठ्याक्कै बाढीले बगाएको छ। त्यो पुलले पानीको बहाव बढेर पुलले गर्दा ठ्याक्क रोके हो यो पानी जहाजलाई।
3: राइनोस क्रुज सिपका निर्देशक दीपक टुङ्गेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बाँधेर राखेको जहाज ठूलो बाढी आएका कारण बगेको बताउनु भएको छ। क्रुज सिपको तौल 60 टनको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। मन्त्री मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बस्ने प्रधानमन्त्री बालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 81-82 प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम पनि राखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको यसै महिनामा पुननिर्माण सुरु गर्ने बताउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग लम्सालले क्षतिको मूल्याङ्कनपछि बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रिया मार्फत काम अघि बढाउने बताउनु भएको छ। लगातारको वर्षापछि कालीगण्डकी करिडोरका विभिन्न खण्डमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। म्याग्दीको पोखरे बगर, बागलुङको मालडुङ्गा तथा तनहु नवलपरासीको देतगाउँ क्षेत्रमा पुलका एप्रोच सडक बगेका छन्। कालीगण्डकीको पक्की पुल समेत बगेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ। डुम्रे बेसी सहर चामे सडक अन्तर्गत लम्जुङको रामबजार स्याङ्गेमा मर्साङ्दी नदीको कटानले 40 मिटर सडक पूर्ण रूपमा भाँसिएको छ। मनाङको नासो बगरछापमा 50 मिटर सडक भाँसिएको छ। नासो खोत्रोमा पहिरोले सडक अवरुद्ध गरेको छ। बाढी र पहिरोबाट 21 खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसङ्घको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घले शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनाको पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। बेलायतको रोयल एयरफोर्स फेयरफोर्ड नजिकै बम डिस्पोजल टोली परिचालन भएको छ। आतंकवाद तथा विस्फोटक पदार्थ सम्बन्धी घटनालाई लिएर 5 पक्राउ परेका छन्। प्रधानमन्त्रीले घटना थाहा पाएको भन्दै प्रति आतंकवाद प्रहरलाई धन्यवाद दिनुभएको छ। अपराध मामिला टिप्पणीका डानी शाहले अरू धेरै काम गर्नुपर्ने देखिएको बताउनु भएको छ।
2: There will be frantic work going on at Scotland Yard and also at MI5 to ascertain whether any of these individuals who've been arrested are linked to other groups, to other cells, to other people who might be planning other attacks.
3: एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: कहेगी
1: सैन्य समुदाय मा
2: रिलायन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: देशका मुख्य राजमार्ग अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँसँग जोडिएको पृथ्वी राजमार्गका चार ठाउँ अवरुद्ध भएकामा एक ठाउँमा मात्रै खुलाउन सकिएको जनाएको छ। त्यसबाहेक देशका कान्ति लोकपथ सिद्धिचरण राजमार्ग मध्य पहाडी नारायणगढ मुगलिन बीपी पासाङ लामो कालीगण्डकी करिडोर लगायत सबै राजमार्ग बन्द छन्। गुल्मी पाल्पा रोल्पा कर्णाली र सुदूरपश्चिमका पनि सबै सडक अवरुद्ध रहेका प्रहरीले उल्लेख गरेको छ। नेपालले आगामी वर्ष दोस्रो सगरमाथा सम्वाद गर्ने भएको छ। राष्ट्रसङ्घको मुख्यालयमा आयोजित सगरमाथादेखि समुद्रसम्म शीर्षकको उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु अनुकूलनबारे दोस्रो श्रृङ्खला गरिने बताउनु भएको हो।
5: इन 2025 नेपाल कन्भिन्ड द फर्स्ट सगरमाथा सम्वाद फोकस्ड अन क्लाइमेट चेन्ज माउन्टेन्स एन्ड फ्युचर अफ ह्युम्यानिटी। वी लुक फरवर्ड टु वेलकमिङ द इन्टरनेसनल कम्युनिटी फर इट्स सेकेन्ड एडिसन नेक्स्ट इयर। We similarly envisage Sagarmatha to see as a platform for knowledge, partnership and practical cooperation.
4: तापक्रम वृद्धि रोक्न नेपालले पर्याप्त काम गरेको दावी गर्दै मन्त्री खनालले क्षतिपूर्तिको प्रक्रिया सरल हुने अपेक्षा राख्नु भएको छ।
5: Developing countries need adequate, predictable and accessible climate finance, technology and capacity building. The fund for responding to loss and damage must be sufficiently capitalized and be accessible. Climate justice is tangible when responsibility, capacity and vulnerability are reflected in the support countries receive. Nepal is doing its part. Forest covers around 46% of our territory. Clean hydropower and electric mobility are expanding and community-led conservation remains central to our environmental stewardship.
4: साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। 31 जना घाइते भएका छन्। 2 जना बेपत्ता छन्।
6: शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।
4: बेलायतको रोयल एयरफोर्स फेयरफोर्ड नजिकै बम डिस्पोजल टोली परिचालन भएको छ। आतंकवाद तथा विस्फोटक पदार्थ सम्बन्धी घटनालाई लिएर 5 जना पक्राउ परेका बेला टोली परिचालन भएको हो। प्रधानमन्त्रीले घटना थाहा पाएको भन्दै प्रति आतंकवाद प्रहरलाई धन्यवाद दिनुभएको छ। अपराध मामिला टिप्पणीका डानी शाहले अरू धेरै काम गर्नुपर्ने देख्नु भएको छ।
7: There will be frantic work going on at Scotland Yard and also at MI5 to ascertain whether any of these individuals who've been arrested are linked to other groups, to other cells, to other people who might be planning other attacks.
4: इरानमाथि बमबारी गर्न अमेरिकी वायुसेनाले यो हवाई अड्डा प्रयोग गर्दै आएको थियो। हवाई अड्डा नजिकका 80 घर परिवारलाई अन्यत्रै सारिएको छ। एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखिएपका अनुसार आज टेनिसको महिला डबल्समा शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमिजुको जोडीको सामना गर्नेछ। पुरुष सिङ्गलको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजाकिस्तानका एलेक्जेन्डर सेप्चेनको विरुद्ध खेल्नुहुनेछ। अभिषेकले यसअघि प्रदीप फड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्नुभएको थियो। एथलेटिक्सतर्फ आज महिला 5,000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेपालले प्रतिस्पर्धा गर्नुहुनेछ। 11 विश्व स्तरीय कराटे डो च्याम्पियनसिपमा नेपालले 6 पदक जितेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा नेपाली खेलाडीले 2 स्वर्ण 1 रजत र 3 काँस्य पदक जितेका छन्। खेल जापानमा भएका थिए। प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण पदक जित्दा निरूपा डोङ तामाङले रजत पदक जित्नु भएको छ। निरूपाले 68 केजी मुनि, रजत जित्दा मिनबहादुर तामाङले 67 केजी मुनिको स्पर्धामा काँस्य पदक पाउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio
1: Sanya Samudai Ma
2: Belayan Bhari
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bhanhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मेन कुमार अर्याल
5: बाढीले डुबान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, अब जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ, त्यो प्रभाव चाहिँ अहिले रहला। तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
4: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ।
5: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यस पनि सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
4: कालीगण्डकी ए जल विद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन नियमित गर्ने भएको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको भाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन सुरु गर्न लागि कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभएको छ। स्याङ्जाको कालीगण्डकी 5 बेलटारीमा पर्ने आयोजनामा सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर नियमित गरिनेछ। नदीमा बाढी आएपछि मिर्मी बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। चार दिनदेखि परेको वर्षाका कारण स्याङ्जा पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेडी बजार डुबानमा परेको छ। सेतीबेडीका बजारका 26 घरका मानिसलाई नजिकको विद्यालयमा राखिएको छ। चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ। ताप्लेजुङबाट कृष्ण फुरुम्बो लिम्बु।
6: वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन। सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा 4 महिनासम्म उडान अवरुद्ध भएको थियो। उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो, जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए। अहिले मौसममा क्रमशः सुधार आएकाले उडान शुरू भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ। जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन्। 4 महिनापछि शुरू भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन्। सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन्। ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन्। यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अवधिदेखि सोमबार, बिहिबार र शनिबारका लागि सारिएको छ। ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल 12,070 रुपैयाँ भाडा दर निर्धारण गरिएको छ।
4: चितवनको नारायणी पुलमा राइनोज क्रुज जहाज बगेर अड्केपछि बन्द भएको आवतजावत नियमित गराइएको छ। सिडिओ गणेश अर्यालले जहाजका कारण केही समय आवागमन रोके पनि हाल खोलिएको बताउनु भएको छ। अर्यालले क्रुज हटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। राइनोज क्रुज सेपका निर्देशक दीपक टुङ्गेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बाँधेर राखेको जहाज ठूलो बाढी आएका कारण बगेको बताउनु भएको छ। खबर यति नै, नमस्कार।

0: स्थानीय समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर चबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनेलाई दादागिरीको नाम दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: अर्का सांसद ऐन बहादुर महरले जेएनजीबाट सुरक्षाको खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
5: जुन जेएनजीको बकाएतमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्, त्यो सुरक्षा थ्रेट दिने, त्यो भन्नु पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म गर्दिन।
3: देशका मुख्य राजमार्ग अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँसँग जोडिएको पृथ्वी राजमार्गका 4 ठाउँमा अवरुद्ध भएकामा 1 ठाउँमा मात्रै खुलाउन सकिएको जनाएको छ। त्यसबाहेक देशका कान्तिलुक पथ, सिद्धिचरण राजमार्ग, मध्य पहाडी, नारायणगढ मुगलिन, बिपी, पासाङलामो, कालीगण्डकी करिडोर लगायत सबै राजमार्ग बन्द छन्। गुल्मी, पाल्पा, रोल्पा, कर्णाली र सुदूरपश्चिमका पनि सबै सडक अवरुद्ध रहेका प्रहरीले उल्लेख गरेको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसङ्घको महासभाको 74 सत्रले दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले यो निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइरहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ। साउन नेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ, 31 जना घाइते भएका छन्, 2 जना बेपत्ता छन्।
6: शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।
3: बेलायतको रोयल एयरफोर्स फेयरफोर्ट नजिकै बम डिस्पोजल टोली परिचालन गरिएको छ। आतंकवाद तथा विस्फोटक पदार्थ सम्बन्धी घटनालाई लिएर 5 जना पक्राउ परेका छन्। प्रधानमन्त्रीले घटना समयमै थाहा पाएको भन्दै प्रति आतंकवाद प्रहरलाई धन्यवाद दिनुभएको छ। अपराध मामिला टिप्पणीका डानी शाहले अरू धेरै काम गर्नुपर्ने देखिएको बताउनु भएको छ।
7: There will be frantic work going on at Scotland Yard and also at MI5 to ascertain whether any of these individuals who've been arrested are linked to other groups, to other cells, to other people who might be planning other attacks.
3: इरानमाथि बमबारी गर्न अमेरिकी वायुसेनाले यो हवाई अड्डा प्रयोग गर्दै आएको थियो। हवाई अड्डा नजिकका 80 घर परिवारलाई अन्यत्रै सारिएको छ। एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमिजुको जोडीको सामना गर्नेछ। पुरुष सिङ्गल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले कजाकिस्तानका एलेक्जेन्डर सेम्पसेनको विरुद्ध खेल्नुहुनेछ। अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्नुभएको थियो। एथलेटिक्सतर्फ महिला 5,000 मिटर फाइनलमा सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी लेउपानेले प्रतिस्पर्धा गर्नुहुनेछ। र 11 विश्व सितुरिय कराते डो च्याम्पियनसिपमा नेपालले 6 पदक जितेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा नेपाली खेलाडीले 2 स्वर्ण 1 रजत र 3 काँस्य पदक जितेका छन्। खेल जापानमा भएका थिए। प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्दरले स्वर्ण पदक जित्दा निरूपा डोङ तामाङले रजत पदक जित्नु भएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૌન્ય સમુદાયમાં
1: ફેલાયેલ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: नेपाल यातायात र व्यवसायी राष्ट्रिय महासङ्घले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ. प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटुलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडा दरमा नबढाउने बताउनु भएको छ. मालवाहक सवारी साधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई उहाँको आग्रह छ. अध्यक्ष सिटोलाले चाडपर्वमा अग्रिम बुकिङ गरेका गाडीहरूलाई अन्य प्रयोजनमा रिजर्भ नपठाउन पनि व्यवसायहरूलाई निर्देशन दिइएको बताउनु भएको छ. लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने उहाँको बाजा छ. वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्. मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल.
4: बाढीले दुभान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ. त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन.
3: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ. अब मनसुनको असर पनि कम पर्दै जाने उहाँको भनाइ छ.
4: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ. यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसको सरदर स्थानमै छ. त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन.
3: चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ. ताप्लेजुङबाट कृष्ण फुरुम्बो लिम्बु.
5: वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन. सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा चार महिनासम्म उडान अवरुद्ध भएको थियो. उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो, जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए. अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो. उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ. जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन्. चार महिनापछि सुरु भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन्। सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन्। ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन्। यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहिबार र शनिबारका लागि सारिएको छ। ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल 12,070 रुपैयाँ भाडा दर निर्धारण गरिएको छ.
3: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैंडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ. अन्दाजी 5 वर्षको गैंडा सुस्ता गाउँपालिका 4 आज बिहान देखिएको हो. निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गैंडा बगेर सुस्ता पुगेको सूचना पाए लगत्तै गैंडाको निगरानीको काम थालिएको बताउनु भएको छ. गैंडालाई डाट गरेर बेहोस बनाई ढुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउने उहाँले बताउनु भएको छ. नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा तटीय क्षेत्रबाट गैंडा बगाएको जनाइएको छ. गएको वर्ष शनिबार र यस वर्ष हिजो र अस्तिको बाढीमा राप्ती नदीको मेगौली, खैरहनी लगायतका क्षेत्रमा बगेको गैंडा आफै उत्रिएको निकुञ्जले जनाएको छ. चितवन राष्ट्रिय निकुञ्जमा 694 गैंडा रहेको पछिल्लो गणनामा उल्लेख छ. चितवनको नारायणी पुलमा राइनोज क्रुज जहाज बगेर अड्केपछि बन्द भएको आवत जावत नियमित गराइएको छ. सिडिओ गणेश अर्यालले जहाजका कारण केही समय आवागमन रोके पनि हाल खोलिएको बताउनु भएको छ. अर्यालले क्रुज हटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ. जहाज बगेर पुलमा ठोकिँदा स्थानीय नेत्र पौडेल पनि हेर्न जानुभएको छ.
6: त्यो राइनो क्रुज ठ्याक्कै बाढीले बगाएको छ. त्यो पुलले पानीको बहाव बढेर पुलले गर्दा ठ्याक्क रोके हो यो पानी जहाजलाई.
3: राइनोस क्रुजसिपका निर्देशक दीपक ढुङ्गेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बाँधेर राखेको जहाज ठूलो बाढी आएका कारण बगेको बताउनु भएको छ। क्रुजसिपको तौल 60 टनको रहेको छ। बीएफबीएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल कार्यालय हो।

0: અન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પણ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: बिजिएनमा क्विन्स गोर्खा सिग्नल्सको 77 वार्षिकोत्सव मनाइएको छ। नेपाल सिग्नल ग्रुप र क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजिएन वेम्लेमा जमघट गरेर वार्षिकोत्सव मनाएका हुन्। बिजिएनका कमान्डर कर्नल डान रेक्सले सिग्नल्सलाई शुभकामना दिनुभएको छ।
4: While adapting to the changes and challenges and opportunities of the future. So on behalf of BGN, congratulations on your 77th birthday.
3: कार्यक्रममा कोर्फरल साई कुमार रोका सम्मानित हुनुभएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढिरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ। पूर्व निर्धारित समयविनै प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढिरहेको भन्दै सचेत बनाउनु भएको हो।
5: केटाकेटी खेले जस्तो र लुकी छिपी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरी भरत दाल पक्रो छोडो, घरी चोलेन्द्र शमशेर पक्रो छोडो, कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनेलाई दादागिरीको नाम दिनुभएको छ।
6: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घन्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घन्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: ऐन बहादुर महरले जेन्जीबाट सुरक्षाको खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
7: जुन जेन्जीको बकातमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेन्जीहरूलाई बदनामित गर्ने को जेन्जी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो, त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेन्जीहरूलाई बदनामित गर्ने, जेन्जीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: बुटोलमा प्याराग्लाइडिङको सफल परीक्षणपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटोलबाट छवि पाण्डे।
8: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
9: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, कृषकले उत्पादन गरेको कुराहरू चल्छ।
8: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गी आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागिएको बताउनु भयो।
10: एकछिन उडाउने त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एकछिन त्यो हो कि।
8: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ, त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
3: देशका मुख्य राजमार्ग अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँसँग जोडिएको पृथ्वी राजमार्गका 4 ठाउँ अवरुद्ध भएकामा 1 ठाउँमा मात्रै खुलाउन सकिएको जनाएको छ। त्यसबाहेक देशका कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, मध्य पहाडी, नारायणगढ मुगलिन, बीपी पासाङ लामो कालीगण्डकी करिडोर लगायत सबै राजमार्ग बन्द छन्। गुल्मी, पाल्पा, रोल्पा, कर्णाली र सुदूरपश्चिमका पनि सबै सडक बन्द रहेका प्रहरीले उल्लेख गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Line buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अघि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी गरेको छ। त्यसका लागि प्रस्तावित नाममाथि उजुरी मागिएको छ। सरकारले 13 देशका लागि राजदूत नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेश गर्न आह्वान गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रितपूर्वक उजुरी दिन सकिनेछ। सभापति श्रेष्ठले पहिलो पटक सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ब्रिटिस गोर्खाज नेपालमा क्विन्स गोर्खा सिग्नल्सको 77 वार्षिकोत्सव मनाइएको छ। नेपाल सिग्नल ट्रुप र क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजिएन क्वेम्बलेमा जमघट गरेर वार्षिकोत्सव मनाएका हुन्। बिजिएनका कमान्डर कर्णेल डान रेक्सले सिग्नल्सलाई शुभकामना दिनुभएको छ। कार्यक्रममा कर्पोरल साई कुमार रोका सम्मानित हुनुभएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पूर्णे प्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडा दरमा नबढाउने बताउनु भएको छ। मालवाहक सवारी साधनलाई निश्चित समय रोक्ने र सड़क मरमतमा तीव्रता दिन सरकारलाई उहाँले आग्रह गर्नुभयो। अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाड़ीहरूलाई अन्य प्रयोजनमा नपठाउन पनि व्यवसायीहरूलाई निर्देशन दिएको बताउनु भएको छ। लामो दूरीका सवारीमा 2 चालक राख्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गरिने उहाँको वाचा छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढ़िरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ।
4: पूर्व निर्धारित समय विनय प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढ़िरहेको भन्दै सचेत बनाउनु भएको हो।
5: केटाकेटी खेले जस्तो र लुकी छिपी गरे जस्तो पार गतिविधि भइरहेको छ कि गरिब भरत दाल पक्रो छोडो, गरिब चोरेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैंडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी 5 वर्षको गैंडा सुस्ता 4 आज बिहान देखिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गैंडा बगेर सुस्ता पुगेको सूचना पाए लगत्तै गैंडाको निगरानीको काम थालिएको बताउनुभयो। गैंडालाई डार्ट गरेर बेहोस बनाई डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउने उहाँले बताउनु भएको छ। नारायणी नदीमा हिजो र अस्ति बाढ़ी आउँदा नदी तटीय क्षेत्रबाट गैंडा बगाएको हो। यस वर्ष बाढ़ीमा राप्ती नदीको मेघौली खैरनी लगायतका क्षेत्रमा बगेका गैंडा आफै उत्रिएको निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा 694 गैंडा रहेको पछिल्लो गणनामा उल्लेख छ। आजदेखि सबैतिरको आकाश खुला हुने नेपाल मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्रै हल्का बादल र वर्षाको सम्भावना रहेको जनाएको छ। विगत 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना घराएको मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार गएको 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिण, गण्डकीको पहाड़ी र तराई भूभाग र लुम्बिनी देशमा अधिक वर्षा भएको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक वर्षा भएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड भएको अधिकारीले बताउनु भयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा भारी वर्षा रेकर्ड भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाका उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिएको उल्लेख गर्नु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुल खबर रेडियो हो।

0: Radio.
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: on air
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: Play BFBS.
2: यो BFBS गोर्खा रेडियो हो.
1: गोर्खा रेडियो हो.
4: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पूर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको छ।
5: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घन्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घन्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो?
4: ऐन बहादुर महरले जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झनु भएको छ।
6: जुन जेएनजीको बकातमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
4: सूचनाको हक कार्यान्वयनमा नेपाल विश्वमै उदाहरणीय बनेको छ।
7: विद्यार्थीले परीक्षण पश्चात परीक्षाको उत्तर पुस्तिका हेर्न पाउने, लोकसेवा आयोगका परीक्षाको प्राप्त अङ्क हेर्न पाउने, पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषयवस्तु समावेश गर्ने, सरकारी कार्यालयले 3-3 महिनामा स्वत प्रकाशन जारी गर्ने जस्ता नेपालको अभ्यास विश्वमा नै उदाहरणीय बनेको हो। राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सूचनाको हकको कार्यान्वयनमा नेपालले विश्वमै उत्कृष्ट प्रयास गरेको बताउनु भएको छ।
4: काठमाडौँका सड़कका कुकुर, घरपालुवा जनावर तथा गाई भैँसीमा रेबिज देखिन थालेपछि यसको जोखिमलाई गम्भीर रूपमा लिन चिकित्सकले आग्रह गरेका छन्। केही दिन अघि काठमाडौँका 3 जनाले जनावरमा रेबिज पुष्टि भएपछि टेकु अस्पतालमा रेबिज विरूद्धको खोप लगाएका छन्। एकजना युवकले बिरामी सड़क कुकुरलाई उपचारका लागि भेटेरिनरी क्लिनिक लगेकोमा उपचारकै क्रममा कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। घरपालुवा कुकुरको मृत्यु भएपछि अर्का युवक पनि अस्पताल पुगेका थिए। कुकुरमा श्वास प्रश्वासमा समस्या, आँखा रातो हुने तथा मानिसलाई झम्टिने लक्षण देखिएको थियो। असोज 11 गते पनि गाई मरेपछि एकजना कृषक पशु चिकित्सकको सुझावमा खोप लगाउन टेकु पुगेका थिए। चिकित्सकका अनुसार रेबिज लागेको जनावर अनिवार्य रूपमा बौला वा आक्रामक देखिनुपर्छ भन्ने छैन, शान्त देखिने जनावरमा समेत संक्रमण हुन सक्छ। काठमाडौँमा रेबिजको वास्तविक जोखिमबारे पर्याप्त अध्ययन र तथ्याङ्क नभए पनि राजधानीमै जनावरमा संक्रमण देखिनुले जोखिमलाई सामान्य रूपमा लिन नसकिने स्वास्थ्यकर्मीको भनाइ छ। बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटवलबाट छवि पाण्डे।
8: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
9: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
8: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गे आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागि बताउनु भयो।
10: एकछिन उडाउने, त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एकछिन त्यो हो कि।
8: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ, त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
4: मनाङको हिमलुङ हिम पहिरोमा परि हराएका 14 मध्ये शव भेटिनुको संख्या 4 पुगेको छ।
11: उद्धारकर्मीले आज थप 2 जनाको शव भेटिएको जानकारी दिएका छन्। हिजो 2 जनाको शव भेटिएको थियो। नार्पा भूमि 5 भएको दुर्घटनामा परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको माउन्टेन गाइड एसोसिएसनले जनाएको छ। हिजो छेदी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। मृतकहरू आरोहण दलको व्यवस्थापनमा खटिएका श्रमिक हुन्। उद्धारका लागि एसोसिएसनका मिङमा जी शेर्पाको नेतृत्वमा 8 जनाको टोली खटिएको छ। हराएका मध्ये अरू 10 जनाको खोजी भइरहेको छ।
4: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: काठमाडौँका सडकका कुकुर घरपालुवा जनावर तथा गाई भैँसीमा रेबिज देखिन थालेपछि यसको जोखिमलाई गम्भीर रूपमा लिन चिकित्सकहरूले आग्रह गरेका छन्। केही दिन अघि काठमाडौँका तीनजनाले जनावरमा रेबिज पुष्टि भएपछि टेकु अस्पतालमा रेबिज विरूद्धको खोप लगाएका छन्। एकजना युवकले बिरामी सडक कुकुरलाई उपचारका लागि भेटेरिनरी क्लिनिक लगेकोमा उपचारकै क्रममा कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। घरपालुवा कुकुरको मृत्यु भएपछि अर्का युवक पनि अस्पताल पुगेका थिए। कुकुरमा श्वास प्रश्वासमा समस्या, आँखा रातो हुने तथा मानिसलाई झम्टिने लक्षण देखिएको थियो। असोज 11 गते पनि गाई मरेपछि एकजना कृषक पशु चिकित्सकको सुझावमा खोप लगाउन टेकु पुगेका थिए। चिकित्सकका अनुसार रेबिज लागेको जनावर अनिवार्य रूपमा बौला वा आक्रामक देखिनुपर्छ भन्ने छैन। शान्त देखिने जनावरमा समेत संक्रमण हुन सक्छ। काठमाडौँमा रेबिजको वास्तविक जोखिमबारे पर्याप्त अध्ययन र तथ्याङ्क नभए पनि राजधानीमै जनावरमा संक्रमण देखिनुले जोखिमलाई सामान्य रूपमा लिन नसकिने स्वास्थ्य कर्मीको भनाइ छ। सूचनाको हक कार्यान्वयनमा नेपाल विश्वमै उदाहरणीय बनेको छ।
4: विद्यार्थीले परीक्षण पश्चात परीक्षाको उत्तर पुस्तिका हेर्न पाउने, लोक सेवा आयोगका परीक्षाको प्राप्त अङ्क हेर्न पाउने, पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषयवस्तु समावेश गर्ने, सरकारी कार्यालयले तीन महिनामा स्वत प्रकाशन जारी गर्ने जस्ता नेपालको अभ्यास विश्वमा नै उदाहरणीय बनेको हो। राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त हरिकृष्ण बास्कोटाले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सूचनाको हकको कार्यान्वयनमा नेपालले विश्वमै उत्कृष्ट प्रयास गरेको बताउनुभयो।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले बिना कारण विशिष्ट व्यक्तिलाई पक्रने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। आज संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै संयोजक प्रचण्ड,
5: यो सरकारको लागि भारी पर्छ, यो प्रधानमन्त्री यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठुलो पर्छ भन्ने म भन्न चाहन्छु। र यस खालको घटना नदोहोऱ्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यानाकर्षण गराउन, त्यो बाहनाबाजी त्यो लाटोले पनि बुझेको छ यो बाहनाबाजी हो भने, सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पितेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्य सत्ताको चरम दुरूपयोग गरिरहेको आरोप लगाउनु भएको छ। उहाँले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको टिप्पणी गर्नुभयो।
6: पक्राउ गर्नका लागि त पक्राउ पुर्जी ल्याउनु पर्ला, पक्राउ पुर्जी आइसकेपछि पक्राउ गर्ने हो। अब भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि त त्यसको मापदण्ड होला, त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने सरकारलाई मेरो अपिल के छ भने यदि तपाईँको पूर्व प्रधान न्यायाधीश दोषी नै हुन् भनेपछि छोडेको चाहिँ किन, छोड्या चाहिँ किन, निर्दोष हुन् भनेपछि राति 3 बजी चाहिँ पक्राउ गरे किन, यो बाल हटमा त राज्य सत्ता चलाउनु भएन नि। त्यो भए हुनाले अहिले पनि के छ भने एउटा शुभचिन्तकका हैसियतले, एउटा प्रतिपक्ष दलका हैसियतले सरकारलाई म अपिल गर्न के चाहन्छु भने यस्ता गतिविधि तपाईँले गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईँहरूको सरकारबीचमा केही पनि फरक हुँदैन।
3: 4 महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ। कृष्ण फुरुङ्बो लिम्बु।
7: वर्षायाम शुरू भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन। सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा 4 महिनासम्म उडान अवरुद्ध भएको थियो। उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो, जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए। अहिले मौसममा क्रमशः सुधार आएकाले उडान शुरू भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ। जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन्। चार महिनापछि शुरू भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन्। सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन्। ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन्। यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहिबार र शनिबारका लागि सारिएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कानून अभावमा बाढीमा सम्पर्क विहीन भएका व्यक्तिका परिवारलाई राहत दिन समस्या भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले कानून अभावको कारण र सुभटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्न समस्या भएको जानकारी दिनुभयो। आज काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्था सम्बन्धी कार्यक्रममा बोल्दै प्रवक्ता महत
4: अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिराखेको छैन भन्दाखेरि यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अब त के भयो भन्दा यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन। बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यहीँ गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानुनबाट नै संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने।
3: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। देउबा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउबा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा वडा तहदेखि केन्द्रसम्मका विभिन्न पदका लागि निशुल्क पदका लागि शुल्क निर्धारण गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापतिका लागि 30,000, उपसभापति र महामन्त्रीका लागि 25,000 तथा सहमहामन्त्रीका लागि 20,000 रुपियाँ मनोनयन शुल्क तोकिएको छ। केन्द्रीय सदस्यका लागि 10,000, महासमिति सदस्यका लागि 3,000 र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 2,500 रुपियाँ शुल्क निर्धारण गरिएको छ। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। शर्माले पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो। नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई गत फागुनमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो। त्यसपछि पार्टीले राजनैतिक दल सम्बन्धी ऐन अनुसार गरेको कार्यवाहीको जानकारी प्रदेश सभा सचिवालयलाई गराएको थियो। पार्टीको कार्यवाहीपछि कर्णाली प्रदेश सभा सचिवालयले शर्माको प्रदेश सभा सदस्य पद रिक्त भएको औपचारिक जानकारी दिए थियो। सर्वोच्चको फैसलासँगै प्रदेश सभा सदस्य पद रिक्त गर्ने निर्णय कायमै भएको छ। बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी छ। छवि पाण्डे।
5: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदेल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
6: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
5: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गे आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागि बताउनु भयो।
7: एकछिन उडाउने त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एक्सन त्यो हो कि।
5: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ। त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
3: सुखैयाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखैयाममा विद्युत आपूर्ति सजिलो बनाउन 1,154 मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखैयाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको बताउनुभयो। आज काठमाडौँमा पत्रकार सम्मेलनमा कुरा गर्दै निर्देशक श्रेष्ठ,
8: सुखैयाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुर बाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुक्खायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
0: यो BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुखायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सजिलो बनाउन 1154 मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायाममा माग र आपूर्ति बीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको जानकारी दिनुभयो। आज काठमाडौँमा पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठ
4: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
3: स्वास्थ्य मन्त्री निशा मेहताले 6 महिनाको सुत्केरी विदा कर्मचारी सुविधा मात्र नभई राज्यको लगानी भएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहता
5: सामान्य सभामुख महोदय मातृत्वको पर्याप्त समय सुनिश्चित गर्नु आमा र शिशुको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। आमाले प्रसूतिको क्रममा पर्याप्त आराम र स्वास्थ्य पूर्ण स्थापनाको समय पाउनु, नवजात शिशुको आवश्यक हेरचाह गर्न पाउनु, शिशुलाई पूर्ण स्तनपान गराउन पाउनु तथा बालबालिकामा हुने कुपोषणको जोखिम घटाउनु यस व्यवस्थाको महत्वपूर्ण पक्ष हुन्। यसको प्रस्ताव मातृ तथा नवजात शिशु स्वास्थ्यमा मात्र सीमित हुँदैन, स्वस्थ आमाबाट स्वस्थ शिशु को विकास, प्रारम्भिक बाल्यकालको उचित हेरचाह र पोषण तथा दीर्घकाल स्वस्थ तथा सक्षम जनशक्ति निर्माणसम्म यसको प्रभाव पुग्दछ। त्यसैले मातृत्वमा गरिएको लगानीलाई हामीले परिवार वा व्यक्तिमा गरिएको लगानीको रूपमा मात्र होइन राज्यको भविष्यमा गरिएको लगानीको रूपमा पनि बुझ्नु पर्दछ।
3: मनाङको हिमलुङ हिम पहिरोमा परिहराएका 14 मध्ये सब भेटिनेको संख्या 4 पुगेको छ।
6: उद्धार कर्मीले आज थप 2 जनाको शव भेटिएको जानकारी दिएका छन्। हिजो 2 जनाको शव भेटिएको थियो। नार्पा भूमि 5 भएको दुर्घटनामा परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको माउन्टेन गाइड एसोसिएसनले जनाएको छ। हिजो छेदी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। मृतकहरू आरोहण दलको व्यवस्थापनमा खटिएका श्रमिक हुन्। उद्धारका लागि एसोसिएसनका मिङमा जी शेर्पाको नेतृत्वमा 8 जनाको टोली खटिएको छ। हराएका मध्ये अरू 10 जनाको खोजी भइरहेको छ।
3: ब्रिटिस गोर्खाज नेपालमा क्विन्स गोर्खा सिग्नल्सको 77 वार्षिकोत्सव मनाइएको छ। नेपाल सिग्नल ट्रुप र क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजियन वेम्लेमा जमघट गरेर वार्षिकोत्सव मनाएका हुन्। बिजियनका कमान्डर कर्णेल डान रेक्सले सिग्नल्सलाई शुभकामना दिनुभएको छ।
7: And challenges and opportunities of the future. So on behalf of BGA, congratulations on your 77th birthday.
3: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल
8: बाढीले दुवाहन गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ। त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
3: अरियालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँको भनाइ छ।
8: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसको सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
3: कालीगण्डकी एजल विद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन पुनः सञ्चालन गरेको छ। 4 दिनदेखि लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन शुरू भएको कालीगण्डकी एजल विद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभयो। स्याङ्जाको कालीगण्डकी पाँच बेलटारीमा पर्ने आयोजनामा सुरुङभित्रको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर नियमित भएको हो। नदीमा बाढ़ी आएपछि मिर्मीको बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। चार दिनदेखिको अविरल वर्षाका कारण स्याङ्जा पर्वत र कुल्मीको संगमस्थल सेतीबेणी बजार डुबानमा परेको छ। सेतीबेणी बजारका 26 घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पूर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: ऐन बहादुर महरले जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झनु भएको छ।
5: जुन जेएनजीको बकाधमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ।
6: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर, अनि खेरि रातिमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि चोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि, अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो रे। साँच्चै हो? होइन भने सरकारलाई जवाफ दिनु पर्यो किन समातेको हो। कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर, कुनै पनि नागरिकलाई, उनी जाने विशेष पक्षी उनले सुरक्षा गर्ने कोसिस गर्यो अरे, सुरक्षा उनको सुरक्षामा जाने गरेर जेएनजीहरूले जेएनजीलाई बदनाम गर्ने। हिजो जेएनजीको नाउँमा गएर सिंहदरबार जलायो, अदालत जलायो, पार्लियामेन्ट जलायो, राष्ट्रपति भवन जलायो, आज चाहिने फेरि त्यही जेएनजीको नाउँमा असुरक्षा भयो प्रधान न्यायाधीशलाई भनेर समात्ने।
3: संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले बिना कारण विशिष्ट व्यक्तिलाई पक्रने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो।
7: यो सरकारको लागि भारी पर्छ, यो प्रधानमन्त्री यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठुलो पर्छ भन्ने म भन्न चाहन्छु र यस खालको घटना नदोहोर्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यान आकर्षण गराउन। त्यो बहानाबाजी त्यो लाटोले पनि बुझेको छ यो बहानाबाजी हो भने, सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाउनु भयो।
8: पक्राउ गर्नका लागि त पक्राउ पुर्जी ल्याउनु पर्ला, पक्राउ पुर्जी आइसकेपछि पक्राउ गर्ने हो। अब भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि त त्यसको मापदण्ड होला, त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने सरकारलाई मेरो अपिल के छ भने, यदि तपाईँको पूर्व प्रधान न्यायाधीश दोषी नै हुन् भनेपछि छोडेको चाहिँ किन, छोड्या चाहिँ किन, निर्दोष हुन् भनेपछि राति 3 बजे चाहिँ पक्राउ गरे किन? यो बालहटमा त राज्य सत्ता चलाउनु भएन नि। त्यो भए हुनाले अहिले पनि के छ भने, एउटा शुभचिन्तकका हैसियतले, एउटा प्रतिपक्ष दलका हैसियतले सरकारलाई म अपिल गर्न के चाहन्छु भने, यस्ता गतिविधि तपाईँले गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईँहरूको सरकार बिचमा केही पनि फरक हुँदैन।
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
9: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन्। सांसद राजेन्द्र लक्ष्मी गैरे:
10: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ, वरिपरिबाट काली गण्डकीले घेरेको छ। पाल्पाका थुप्रै फाँटहरू, खेतहरू, रामपुर फाँट, माडी फाँट, त्यसपछि अरियाली फाँटका खेतहरू, अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन्। यो विपत्तिमा सरकारवाला सबैको ध्यान।
9: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो। उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो।
10: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ। यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो। यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ। त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ, अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ। यो बेलामा सरकारले कुनै पनि मानेमा सरकार चुक्नु हुँदैन।
9: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनु भयो।
2: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था, त्यसैले यसको व्यवस्थापन पनि छिटो होस्। बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ, त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ।
3: कानुन अभावमा बाढीमा सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई राहत दिन समस्या भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले कानुन अभावको कारण र सुवा भटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणमा समस्या भएको जानकारी दिनुभयो।
11: अहिलेको प्रिभेलिङ कानुनले चाहिँ के गर्न सकिरहेको छैन भन्दाखेरि यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अब त के भयो भन्दा यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ, अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन, बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यहीँ गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानुनबाट नै संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने।
3: नेपाली काँग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ। महाधिवेशन असोज 16 19 गतेका लागि तय भएको थियो। बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आउजाउमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागि हो। अब महाधिवेशन 19 गतेदेखि शुरू गर्ने कि 21 भन्नेबारे छलफल भइरहेको छ। संस्थापन समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। देउबा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि यो समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा वडा तहदेखि केन्द्रसम्मका विभिन्न पदका लागि शुल्क निर्धारण गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापतिका लागि 30,000, उपसभापति र महामन्त्रीका लागि 25,000 तथा सहमहामन्त्रीका लागि 20,000 रूपियाँ मनोनयन शुल्क तोकिएको छ। सुखायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सजिलो बनाउन 1,154 मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ।
12: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुर 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2,292 मेगावाट रहेको थियो।
3: अब खबर फटाफट।
13: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने, टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने, मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा, मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई, काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता, गोर्खाली सैनिकको इतिहास मुख्य विषय। अमेरिकाको मेरिल्यान्डमा नेपाल सडक महोत्सव, दूतावास गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी, बेसी सहर चामे सडक नियमित हुन 1 साता लाग्ने अनुमान, 3 स्थानको सडक मर्मत गर्नुपर्ने, भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35,00,000 बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण, दार्चुलाको अपी हिमाल तीन पाथा र कसौती गाउँमा लटरम्म स्याउ कलमी गाला इटालियन फुजी जातका उन्नत च्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल गुगल नक्सा अनलाइन बुकिङका व्यावहारिक तालिम दिइने
1: यो BFBS गोरखा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सडक विभागको भनाई,
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
0: माघ धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी,
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ,
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानुनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेसनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवाँ आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौँ, किएवका मेयर भिताली क्लिच्को घटनास्थलमा थिए र उनले उक्त सहर रुसको प्रमुख निशाना बनेको बताए। किएवस्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इङ्ल्यान्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डनस्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 पुरुषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 भन्दा बढीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली सञ्चार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली सञ्चार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पञ्जाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा फागवाडामा रहेको लवली प्रोफेसनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सडक विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैसीले भोटेकोशी त्रिशुली बाढीले पुर्याएकै स्तरमा पछिल्लो पटक सडक पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषर चामी र त्यो ठाउँका धेरै पुलहरू र सडकमा पनि ठुलो प्रभाव पर्यो। रसुवा बाढीले जस्तो पुरै काटेर कामी नलाग्ने सडक चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जैसीका अनुसार पछिल्लो बर्खाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जैसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तीन दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौँ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सडक पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढीले झन्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढिरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कुलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कुलमै बसिरहनु भएको छ।
4: बाढीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कुल सुरु नहुँदा पहिला खेरि अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कुलहरू खुलेपछि अब अरू यस्तो पीडित साथीहरू छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्सन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कुल आउँदा पीडा कम हुने बताउँदै उनले भनिन्,
7: स्कुल आउँजेलसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने। बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आतिने समस्या भने छ।
8: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ अरे भन्छ, यसो क्लासबाट हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि अहिले पनि।
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानुन विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौँ।
9: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चुलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानुनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानुनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
9: हुन सक्दछ, यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौँ त्यो रूपमा गर्नु जरुरी थियो। कानुनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
9: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानुन बमोजिम सम्पन्न गर्ने र कानुन बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
0: काठमाडौँ विश्वविद्यालय स्थित कानुन विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: यो PFBS, गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन् जसमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् 26 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन् पहिरोमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन् यो अवधिमा 80 अविरल वर्षा 57 बाढी 17 सर्पदंश 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन् बाढी र वर्षाका घटनामा 1100 भन्दा बढ़ीको उद्धार गरिएको छ विपदका कारण 48 सड़क खण्ड अवरूद्ध छन् 121 चौपाया क्षति भएको छ भने अनुमानित 1,91,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारको काम पनि जारी छ धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक ग्राम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन् गोपाल बराइलीको रिपोर्ट
4: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन् कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो पाखेवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ
5: ग्राम भन्नाले लगानी खर्च चाहियो भवन मात्रै बनाएर त हुँदैन होला नि त अनि ठाउँ चाहिँ ठाउँमा छ अब एक्लो ठाउँमा एक उसमा अब त्यहाँ सेक्युरिटी छ न के छ त्यस्तो ठाउँमा कसले खोल्छ र सरकारको बजेट आयो बनाइदियो बस सक्यो यसको ड्युटी 100% दिएको
4: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ
6: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन सरकारले पहाडमा बसाइ सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाल्नु पर्छ
4: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन् यसतर्फ भने कसैको ध्यान गएको छैन
3: अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्
7: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन् सांसद राजेन्द्र लक्ष्मी गैरे
8: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ वरिपरिबाट काली गण्डकीले घेरेको छ पाल्पाका थुप्रै फाँटहरू खेतहरू रामपुर फाँट माडी फाँट त्यसपछि अरियाली फाँटका खेतहरू अम्लाका दुई बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन् यो विपत्तिमा सरकारवाला सबैको ध्यान
7: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो उहाँले बाढीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो
8: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठुलो संकट हुने देखिएको छ यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ यो बेलामा सरकारले कुनै पनि मानेमा सरकार चुक्नु हुँदैन।
7: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनु भयो।
2: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन्, जसमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन्, 26 जना घाइते भएका छन्।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन्। पहिरोमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन्। यो अवधिमा 80 अविरल वर्षा, 57 बाढ़ी, 17 सर्पदंश, 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन्। बाढ़ी र वर्षाका घटनामा 1100 भन्दा बढ़ीको उद्धार गरिएको छ। विपदका कारण 48 सड़क खण्ड अवरूद्ध छन्। 121 चौपाया को क्षति भएको छ भने अनुमानित 1,91,00,000 रुपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारको काम पनि जारी छ।
3: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दिएको भक्तपुर घरबाट प्रसाईलाई पक्रेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुङ्गानाले जबरालाई बिना पूर्जी र मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको हो।
5: प्रधानमन्त्री शनिबार आउनु भयो रे 4 बजेतिर, अनि खेल लातीमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि शोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि, अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो अरे। साँच्चै त्यही हो होइन भने सरकारलाई जवाब दिनु पर्यो किन समातेको हो। कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर, कुनै पनि नागरिकलाई उनी जाने विशेषमा थिए, उनलाई सुरक्षा गर्ने कोसिस गर्यो अरे, सुरक्षा उनको सुरक्षामा जाने गरेर जेएनजीहरूले जेएनजीलाई नाम गर्ने, हिजो जेएनजीको नाउँमा गएर सिंहदरबार जलायो, अदालत जलायो, पार्लियामेन्ट जलायो, राष्ट्रपति भवन जलायो, आज चाहिँ फेरि त्यही जन्जीको नाउँमा असुरक्षा भयो प्रधान न्यायाधीशलाई भनेर समाप्ति।
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
6: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन्। सांसद राजेन्द्र लक्ष्मी गैरे,
7: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ, वरिपरिबाट काली गण्डकीले घेरेको छ, पाल्पाका थुप्रै फाँटहरू, खेतहरू, रामपुर फाँट, माडी फाँट, त्यसपछि अर्गली फाँटका खेतहरू, अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन्। यो विपत्तिमा सरकारवाला सबैको ध्यान।
6: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो। उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो।
7: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ। यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो। यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ। त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ, अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ। यो बेलामा सरकारले कुनै पनि मानेमा सरकार चुक्नु हुँदैन।
6: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो।
8: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था, त्यसैले यसको व्यवस्थापन पनि छिटो होस्। बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ, त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ।
3: काँग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ। महाधिवेशन असोज 16 गतेदेखि 19 गतेका लागि तय भएको थियो। बाढ़ी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आवाजातमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागिएको हो। अब महाधिवेशन 19 गतेदेखि सुरु गर्ने कि 21 गतेदेखि भने छोड्न भएको छ। जस्ता समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। काङ्ग्रेसको पूर्व सभापति देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुखायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठ
4: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
3: धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक क्रम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन्। गोपाल बराइलीको यो रिपोर्ट।
5: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए, तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन। औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन्। कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ। राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ। यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो। पाखरीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ
6: ग्राम भन्नाले लगानी खर्च चाहियो, भवन मात्रै बनाएर त हुँदैन होला नि, अनि ठाउँ उपयुक्त ठाउँमा छ। अब एक्लो ठाउँमा एक कन उसमा अब त्यसमा सेक्युरिटी छ न के छ त्यस्तो ठाउँमा कसले खोल्छ र सरकारको बजेट आयो बनाइदियो बस सक्यो यसको ड्युटी 100% दिएको।
5: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन। औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ
7: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन। सरकारले पहाडमा बसाइ सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाल्नु पर्छ।
5: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो, तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन्। यसतर्फ भने कसैको ध्यान गएको छैन।
3: अब खबर फटाफट।
8: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने, टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने, मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा, मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई, काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता, गोर्खाली सैनिकको इतिहास मुख्य विषय, अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव, दूतावास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी, बेसी शहर चामे सड़क नियमित हुन एक साता लाग्ने अनुमान, तीन स्थानको सड़क मर्मत गर्नुपर्ने, भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35 लाख बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण, दार्चुलाको अपी हिमाल 3 पाथा र कसौती गाउँमा लटरम्म स्याउ, कलमी गाला इटालियन फुजी जातका उन्नत च्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या, र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु। अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङका व्यावहारिक तालिम दिइने।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: कन्या समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको संज्ञा दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको हो। ऐन बहादुर महतले पनि जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
5: जुन जेएनजीको बकरातमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नभए युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढिरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ।
6: पूर्व निर्धारित समय विनय प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढिरहेको भन्दै सचेत बनाउनु भएको हो।
7: केटाकेटी खेले जस्तो र लुकी छिप्पी गरे जस्तो पार गतिविधि भइरहेको छ कि गरिब भरत दाल पक्रो छोडो, गरिब चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ? म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ? सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल
8: बाढीले डुबान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ। त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
3: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ।
8: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यस पनि सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
3: बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
10: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
9: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गे आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागिएको बताउनु भयो।
11: एकछिन उडाउने त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ, युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एक्सन थियो कि।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ, त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
3: बिजिएनमा क्वीन्स गोर्खा सिग्नल्सको 77 वार्षिक उत्सव मनाइएको छ। नेपाल सिग्नल्स ट्रुप र क्वीन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजिएन वेम्बलेमा जमघट गरेर वार्षिक उत्सव मनाएका हुन्। हवस् त अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

झझल को आई रहे छ तिम्रो छिन छिन, झझल को आई रहे छ तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: open mind about the investigation. All five men are UK nationals in their 20s from London and travelled in three vehicles to RAF Fairford, which is used by the US Air Force. Here's the BBC's Daniel Sanford.
1: We can probably rule out the idea of any kind of huge, enormous, massive set of explosives having been found in those vehicles in any kind of dramatic way. Otherwise, I don't think those men would be being released on police bail. So it does look as if we're in a situation where this perhaps isn't the enormous possible plot which some people were fearing at the time of their arrests.
0: After the police...
2: ...Mosum Sudhar Bhai ko Mosum Bid liye bataya kasan Mosum Bibhag ka barishtha Mosum Bid Min Kumar Aryal.
3: Bari le dubahan gare ra, ra bari pairo le nadi haru thuniye ra, jun khalko prabhav pareko cha, ab jastai Monang ma, Magdi ma pani tesko prabhav pareko cha. त्यो प्रभाव चाहिँ अहिले रहला तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन
2: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ
3: गङ्गातिक प्लेन भन्छ त्यो गङ्गातिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यस पनि सरदर स्थानमै छ त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन
2: चार महिनापछि ताप्लेजुङमा सोमबारदेखि हवाई उडान सुरु भएको छ ताप्लेजुङबाट कृष्णपुरम बोलिम्पो
4: वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा चार महिनासम्म उडान अवरूद्ध भएको थियो उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरूद्ध भएको थियो जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरूद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन् चार महिनापछि सुरु भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन् सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन् ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन् यसअघि साताको सोमबार बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार बिहिबार र शनिबारका लागि सारिएको छ ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल 12,070 रुपैयाँ भाडा दर निर्धारण गरिएको छ
2: अब खबर फटाफट
5: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता गोर्खाली सैनिकको इतिहास मुख्य विषय अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव दूतावास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी बेसी सहर चामे सड़क नियमित हुन 1 साता लाग्ने अनुमान 3 स्थानको सड़क मर्मत गर्नुपर्ने भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35 लाख बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण दार्चुलाको अपी हिमाल 3 पाथा र कसौती गाउँमा लटरम्म स्याउ कलमी गाला इटालियन फुजी जातका उन्नत च्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल गुगल नक्सा अनलाइन बुकिङका व्यवहारिक तालिम दिइने
2: नमस्कार

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन्, जसमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन्, 26 जना घाइते भएका छन्।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन्। पहिरोमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन्। यो अवधिमा 80 अविरल वर्षा, 57 बाढ़ी, 17 सर्पदंश, 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन्। बाढ़ी र वर्षाका घटनामा 1100 भन्दा बढ़ीको उद्धार गरिएको छ। विपदका कारण 48 सड़क खण्ड अवरूद्ध छन्। 121 चौपाया को क्षति भएको छ भने अनुमानित 1,91,00,000 रुपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारको काम पनि जारी छ।
3: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दिएको भक्तपुर घरबाट प्रसाईलाई पक्रिएको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुङ्गानाले जबरालाई बिना पूर्जी र मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको हो।
5: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर, अनि फेरि रातिमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि शोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि, अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो अरे। साँच्चै त्यही हो भन्यो भने सरकारलाई जवाब दिनुपर्छ, किन समातेको हो? कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर, कुनै पनि नागरिकलाई। उनी जाने विशेषमा थिए, उनलाई सुरक्षा गर्ने कोसिस गरेर सुरक्षा, उनको सुरक्षामा जाने गरेर जेएनजीहरूले जेएनजी त नाम गर्ने, हिजो जेएनजीको नाममा गएर सिंहदरबार जलायो, अदालत जलायो, पार्लियामेन्ट जलायो, राष्ट्रपति भवन जलायो, आज चाहिँ फेरि त्यही जन्जीको नाउँमा असुरक्षा भयो प्रधान न्यायाधीशलाई भनेर समाप्ति।
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
6: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन्। सांसद राजेन्द्र लक्ष्मी गैरे:
7: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ, वरिपरिबाट काली गण्डकीले घेरेको छ। पाल्पाका थुप्रै फाँटहरू, खेतहरू, रामपुर फाँट, माडी फाँट, त्यसपछि अर्गली फाँटका खेतहरू, अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन्। यो विपत्तिमा सरकारवाला सबैको ध्यान।
6: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो। उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो।
7: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ। यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो। यसले गर्दा जलवायु परिवर्तन मा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ। त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ, अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ। यो बेलामा सरकारले कुनै पनि
6: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो।
8: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था, त्यसैले यसको व्यवस्थापन पनि छिटो होस्। बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ, त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ।
3: काँग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ। महाधिवेशन असोज 16 गतेदेखि 19 गतेका लागि तय भएको थियो। बाढ़ी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आवाजातमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागिएको हो। अब महाधिवेशन 19 गतेदेखि शुरू गर्ने कि 21 गतेदेखि भन्ने छलफल भइरहेको छ। संस्थापन समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। काँग्रेसको पूर्व सभापति देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: रेडियो BFBS गोरखा रेडियो हो
1: हे बरई हो फुलझर्यो भने कि होला

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सुखायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ. नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावट विद्युत भारतबाट आयात गर्ने भएको हो. कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको जानकारी दिनुभएको छ. पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठ,
4: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ. माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ. जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ. अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो.
3: धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक क्राम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन्. गोपाल बराइलीको यो रिपोर्ट.
5: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए. तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन. औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन्। कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ. राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ. यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो. पाखेबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ,
6: भन्नाले लगानी कर्त चाहियो, भवन मात्रै बनाएर त हुँदैन होला नि त. अनि ठाउँ चाहिँ तर्फमा छ. अब एक्लो ठाउँमा एक उसमा अब त्यो न सेक्युरिटी छ न के छ, त्यस्तो ठाउँमा अहिले फल्छ. सरकारको बजेट आयो, बनाइदियो, बस सक्यो. यसको ड्युटी 100%.
5: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन. औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,
7: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन. यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन. सरकारले पहाडमा बसाइ सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाल्नु पर्छ.
5: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो. तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन्. यसतर्फ भने कसैको ध्यान गएको छैन.
3: अब खबर फटाफट.
8: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने, टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने, मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा, मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई, काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता, गोर्खाली सैनिकको इतिहास मुख्य विषय. अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव, दूतावास गैर आवश्य नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी, बेसी शहर चामे सड़क नियमित हुन एक साता लाग्ने अनुमान, तीन स्थानको सड़क मर्मत गर्नुपर्ने, भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35 लाख बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण, दार्चुलाको अपी हिमाल तीन पाथा र कसौती गाउँमा लटरम्ब स्याउ, कलमी गाला इटालियन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या, र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु। अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङका व्यावहारिक तालिम दिइने।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको संज्ञा दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घन्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घन्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो?
3: सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको हो। ऐन बहादुर महरले पनि जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
5: जुन जेएनजीको बकातमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्नु पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढिरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ।
6: पूर्व निर्धारित समय विनय प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढिरहेको भन्दै सचेत बनाउनु भएको हो।
7: केटाकेटी खेले जस्तो र लुकी छिप्पी गरे जस्तो पार गतिविधि भइरहेको छ कि गरिब भरत दाल पक्रो छोडो, गरिब चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल
8: बाढीले डुबान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ। त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
3: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ।
8: गङ्गातिक प्लेन भन्छ, त्यो गङ्गातिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसमै सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
3: बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
10: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
9: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गी आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागिएको बताउनु भयो।
11: एकछिन उडाउने त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एक्सन थियो कि।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ, त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
3: बीजीएनमा क्वीन्स गोर्खा सिग्नल्सको 77 वार्षिक उत्सव मनाइएको छ। नेपाल सिग्नल्स ट्रुप र क्वीन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बीजीएन वेम्बलेमा जमघट गरेर वार्षिक उत्सव मनाएका हुन्। हवस् त अहिलेसम्मका खबर।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन् जसमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् 26 जना घाइते भएका छन्
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन् पहिरोमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन् यो अवधिमा 80 अविरल वर्षा 57 बाढ़ी 17 सर्पदंश 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन् बाढ़ी र वर्षाका घटनामा 1100 भन्दा बढ़ीको उद्धार गरिएको छ विपदका कारण 48 सड़क खण्ड अवरूद्ध छन् 121 चौपायाको क्षति भएको छ भने अनुमानित 1,91,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारको काम पनि जारी छ
3: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ नेपाल प्रहरीको साइबर ब्युरोले दिएको भक्तपुर घरबाट प्रसाईलाई पक्रेको हो ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुङ्गानाले जबरालाई बिना पुर्जी र मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको हो
5: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर अनि फेरि रातिमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि शोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो साँच्चै हो होइन भने सरकारलाई जवाब दिनुपर्छ किन समातेको हो कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर कुनै पनि नागरिकलाई उनी जाने विशेष पक्ष उसले सुरक्षा गर्ने कोसिस गर्ने सुरक्षा उनको सुरक्षामा जाने गरेर जेन्जीहरूले जेन्जीलाई बदनाम गर्ने हिजो जेन्जीको नाउँमा गएर सिंहदरबार जलायो अदालत जलायो पार्लियामेन्ट जलायो राष्ट्रपति भवन जलायो आज चाहिँ फेरि त्यही जन्जीको नाउँमा असुरक्षा भयो प्रधान न्यायाधीशलाई समाप्ति
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्
6: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन् सांसद राजेन्द्र लक्ष्मी गैरे
7: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ वरिपरिबाट काली गण्डकीले घेरेको छ पाल्पाका थुप्रै फाँटहरू खेतहरू रामपुर फाँट माडी फाँट त्यसपछि अर्गली फाँटका खेतहरू अम्दाका दुई बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन् यो विपत्तिमा सरकारवाला सबैको ध्यान
6: सांसद सम्झना देवकोटाले मर्स्याङ्दी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो
7: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो यसले गर्दा जलवायु परिवर्तन मा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ यो बेलामा सरकारले कुनै पनि
6: सांसद पूजा चौधरीले रसुवाको बाढ़ीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो
8: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्था